0: Do you know, this Ramadan, families in Palestine and many other countries are breaking their fast with almost nothing. They wait for iftar, not knowing if there will be any food on the table. Let's provide the basic necessities. Join Families Relief to help. Call to donate on 0114 365 4454 or visit familiesrelief.org.uk. Give hope, give dignity, give this Ramadan.
1: Nayab's Takeaway in Sheffield
2: is your perfect one-stop food hub. With an excellent array of succulent foods such as flame-grilled starters, Asian-style pizzas to your table at your home.
1: Nayab Takeaway mein peri-peri chicken, burgers aur curry dishes aisi ke aapko apne watan ki yaad dilayein.
2: Open 7 days a week. Our family mega deals will keep you coming back for more.
1: Jiske khanon ke liye sab hain betaab, wo hai Nayab, wo hai Nayab. Phone us now on Sheffield 315580 or visit nayabsonline.co.uk.
3: ये होएगी एक्सीडेंट फिकर ना करो फटाफट द क्लेम टीम की फोन करो अगर तुम टैक्सी चलाने हो तुम प्राइवेट हर चलाने हो या फिर कोई क्राइन गड्डी ना एक्सीडेंट हो गया है तो द क्लेम टीम तुसनी खिदमत विच हाजिर है जेडे शफील्ड दादरम ते गिरदो नवाले इलाके विच टैक्सी ते प्राइवेट हायर गड्डी तुसा की मुहैया करने द क्लेम टीम अपने वादे ने मुताबिक 2000 पाउंड तक रेफरल फीस भी देने ने उन्हां दा फोन नंबर है 0330571009 या विजिट करो 78 किंबरवर्थ रोड रादरम
4: Bringing communities together. Broadcasting from the Pakistan Muslim Centre. Link FM. Link FM.
5: And the winner is...
6: And the winner is...
7: And the winner is...
5: Your business being heard on the radio.
8: Become a real winner by advertising your products and services with a memorable campaign here on Link FM. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on linkfm.org or WhatsApp
9: 07939-849-339. तू सब का है खुदा तू सुन मेरी दुआ ये टूटा दिल मेरा तड़पता ही रहा है सदा
10: This is Ahmed Hussain and you're listening to Link FM
11: My name is Shireen.
12: My name is Abed Rahman.
13: My name is Sai Mudassir.
14: This is Rahul.
15: My name is Rizwan Ishraq.
16: My name is Ashan.
17: My name is Azan Mudassir.
18: This is Ariba and you are listening to Link FM.
4: Anywhere you go, Link FM is always there with you. Listen online at linkfm.org.
10: Link FM.
19: Hi, my name is Safa
20: and my name is Zaina.
21: You are listening to Link FM 96.7 FM.
22: منہاج القرآن انٹرنیشنل یو کے کی طرف سے آپ کو عظیم الشان اور روح پرور سیرت النبی کانفرنس میں شرکت کی خصوصی دعوت ہے 7 جون بروز اتوار دن 2 بجے بعد از نماز ظہر مدینہ مسجد شیفیلڈ میں اس عظیم الشان اجتماع میں خصوصی خطاب فرمائیں گے شیخ الاسلام ڈاکٹر محمد طاہر القادری فیملیز اور دوست احباب کے ساتھ ضرور شرکت کیجیے اور سیرت رسول کی روشنی سے قلوب و اذہان کو منور کیجیے شکریہ
4: ہر دھڑکن کی آواز ہے لنک ایف ایم محبت بھرا انداز ہے لنک ایف ایم صبح کی روشنی شام کی محفل ہر دل کا راز ہے لنک ایف ایم دل سے آپ کے ساتھ
21: لنک ایف ایم شیفیلڈ
4: ہر دھڑکن کی آواز ہے لنک ایف ایم محبت بھرا انداز ہے لنک ایف ایم صبح کی روشنی شام کی محفل ہر دل کا راز ہے لنک ایف ایم دل سے آپ کے ساتھ
21: لنک ایف ایم